धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी धानी